0: ये रेडियो दिलबर सवाबी है और आप रेडियो दिलबर FM 94 सवाबी से इस्लामी नशरियात सुन रहे हैं।
1: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता पर होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट नज़्द अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
2: ज्वानी द ज्वानको न बगैर निमगिड़ी हु कुचर ता दग ज्वानको पवख बाने गम उनकलेशी नो रारवान वख के दग ज्वान के सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयल स्किन और द दानो द पारा यो डेर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कम चिप सलूर उरजु की सासु द स्किन एक्नीज पिंपल प मुकम्मल तो गबाने खत्म हुई और यवाज दाना द दग दानो चुकम दागो नदी अगह मुकम्मल तो गबाने खत्म हुई पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल और क्लिंडा माइसिन कुमची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उस्पो के दनन दनन स्तासु दाने और दानो दागुना प मुकम्मल तो गबाने खत्म हुई नो जर तरजरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
3: خوش خبری ہاگا ٹول بیماران چچا ہڈو کی ماچیوی یاد ماتے دو نپس غلط پیون شیوی چچا دخپو او دلا سنو گتو رگون بن شیوی دی او یا گتی بے حرکت شیوی او دچا چی دخپو دو کندو دنن لاڑا ختم شیوی کوپی دردونا او ٹکار کوی ہاگا ٹولی زنانا چچا خپی او لاسونا سنکی گی او ہاگا ٹول مریضان کمچی دملا دمخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګي وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساته بلال پلازا السید CNG ته مخامخ کونډا موړ جهانگیر روډ سوابی مزید د معلوماتو د پاره یا د نمبر اغستو د پاره پدې نمبر رابطه وکړئ 0314-15-13-232 یعنی کې 0314-15-13-232
4: ماں ویلے مال دا شارجہ نے کالی راوڑا
5: زو استا کالو دا پارا شارجے تا سنگلار شما
4: او ہو پمینا بازار دبئی کی دا شارجہ جیولرز دکان دے چرتچی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
5: نو دا سوایا کنا
4: شارجہ جیولرز پروپرائیٹر زے برادرز فون 0938-273265
6: Welcome to FM 94, broadcasting live from Swabi, from 5 a.m. to 1 a.m. Welcome to FM 94, broadcasting live from Swabi, from 5 a.m. to 1 a.m.
7: Aap sun rahe رہے ہیں ایف ایم 94 ریڈیو دلبر سوابی.
8: آپ سن رہے ہیں دلبر ایف ایم 94 سوابی سے اسلامک ٹرانسمیشن.
9: آپ سن رہے ہیں دلبر ایف ایم 94 سوابی سے اسلامک ٹرانسمیشن.
8: روحانی سکون, ایمان کی روشنی اور دل کو چھو لینے والے لمحے.
10: یا حبیبی یا محمد یا نبی,
8: قرآن, سنت, اخلاقی سبق اور روحانی گفت, یہ سب صرف ایک جگہ, دلبر ایف ایم 94 سوابی.

0: अहमदाबाद देवाल पर देवाल, हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दोखपल बीमार दपारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ।
1: Musa Stationery and Book Center Wholesale Dealer Mungsare Batausta Dahar Yu School Kapiani Kitabuna Points Registers Kagaz Kisam Stationery Batausta Rate Milavigi The School of College Dapara The Mukamal Sit Pakharidare Bande Khpal Gift Akhistal Mahirave Napatayas Sate Musa Stationery and Book Center Wholesale Dealer Komite Market Nizd Aman Chok Obaid Khan 0311-8353-514 ویم نمبر دے 0303-8852-138
2: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو ګوتو رګونه بند شوي دي او یا ګوتې وي کوپۍ دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه او هغه ټول مریضان یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر طارق رحیم سټار ایچ ایم سی سهار د 8 بجو نه واخله مازیګر تر 4 بجو پورې تاسو تشریف راوړی شئ نو پته یاد ساتئ بلال پلازا السید سی این جی ټنډاموړ جهانگیرا روډ سوارا پدی نمبر رابط 314-15-13-232 یعنی کہ 0314-15-13-232
3: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
4: زو اس تا کالو دا پارا شارجی تا سنگلار شما
3: او ہو پمینا بازار دبئی کی دا شارجہ جولرز دکان دے چرتا چی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
4: نو دا سوایا کنا
3: Sharjah Jewelers. Proprietor Zeb Brothers. Phone 0938-273265.
5: Radio Dilbar. Ab kabhi bhi, kahin bhi. Suniye hamari website par. Log on to www.radiodilbar.pk.
6: Aap sun rahe hain FM 94 Radio Dilbar.
7: आप सुन रहे हैं दिलबर FM 94 स्वाबी से इस्लामिक ट्रांसमिशन
8: आप सुन रहे हैं दिलबर FM 94 स्वाबी से इस्लामिक ट्रांसमिशन
7: रूहानी सुकून
5: radiodilbar.pk
6: आप सुन रहे हैं FM 94 रेडियो दिलबर स्वाबी
7: आप सुन रहे हैं दिलबर FM 94 स्वाबी से इस्लामिक ट्रांसमिशन
8: आप सुन रहे हैं दिलबर FM 94 स्वाबी से इस्लाम

0: right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर
2: सवाबी। ज्वानी द ज्वानको न बगैर निमगिड़ी हुई हु कुचरता ददग ज्वानको पवख बाने गम उनकलेशी न प रारवान वख के दग ज्वान के सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयल स्किन और द दानो द पारा यो डेर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कुम चिप सलूर उरजु की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्मई और यवाज दाना द दग दानो चकम दागुन दी अगर हम पो मुकम्मल तो गबाने खत्मेगी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सैलिसिलिक एसिड टी ट्री ऑयल और क्लिंडामाइसिन कुम ची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इंफ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुम ची सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दाने और दानो दागुना पर मुकमल तो गबानी खत्मई नो जर तरजरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल सोरना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन देरे मसले अवारे कई द मजीद मालूमातो द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سنکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کګی وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس با د هر اتوار پر روز باندې سحر د اتو بجو نه واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سہرد اتو بجو نواخلا مازیگر ترسلور بجو پوری تاسو تشریف روڑے شے نو پتیار ساتے بلال پلازا السید CNG تا مہامخ کنڈا موڑ جہانگیرہ روڈ سوابی مزید معلومات دا پارا یا دا نمبر اغسطو دا پارا پدے نمبر رابطو کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
0: ماں ویلے مال دا شارجہ نے کالی راوڑا
4: زو اس تا کالو دا پارا شارجی تا سنگلار شما
0: او ہو پمینا بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چٹ اچھی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
4: نو دا سوایا کنا
0: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
5: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk
6: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر www.radiodilbar.pk
7: You're just seconds away from more of your favorite music on
8: 94
9: Your family channel In your own town

0: ओके 0938-280-495 नेक्स्ट कॉलर ऑफ द शो. अस्सलाम वालेकुम जी.
1: वालेकुम
0: अस्सलाम. वालेकुम अस्सलाम. डेरा मंदना डेरा डेरा ज्यादात शुक्रिया. बा जुगल सड़ी मशी पे खैर अगली दर तवायम
1: खैर
0: दे अलहमदुल्लाह दी तासु खे का
1: ना.
0: हाँ बा जुगल वाली दासी आवाज बदल बदल दे
1: जोड़े मा.
0: خانا جوڑائی
1: طبی
0: نیوالی میں خبری منشم کولی الا بینوالو باجگولنا جوڑا دا خبری منشم کولی دا تب خبری لگیا چی خبری که نو
1: دا غالی دا اسو ماری دولا گفتا خبری مواری ورد
0: چیز دیوتو خا خا خا خا خا باجگولو اللہ جید روسی حجر کی دواغانی بدر تکو خا
1: دوارا تکوی خا
0: زا دیر امندنا باجگول دیر زیادہ شکریہ
1: شکریہ
0: اوکی

0: خدا حبش بلال ددی اذان خانی نقبال یمان قرار شه نجانان دکور زنزیر تجارم یا دل تپر ترد آئے لرگی ددی جرندی نقبال.
1: Welcome to FM 94, broadcasting live from Swabi, from 5 a.m. to 1 a.m.
2: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk.
3: Music and information station 94.

0: देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बानी कालो के और दखपल बीमार दपारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पर सवाबई की हूँ। बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश यो नवे नुम और नवे फार्मूला आया था सुदखपल मगद तेर सरी दखातमे द पारा डेर क्रीमों ने इस्तेमाल कर तेर सरे वृक्षी और ब्याराशी आयस्ता सुद मग तेर सरो और दागुनो सासर बेंतहा जदरा दस्ते दे आयस्ता सु स्किन बाने दग मसलिश्ता खुतर उस पूरी तासुर ला इस किस्म क्रीम इस्तेमाल किड़ी निधि और द आगे घट वजह सासु स्किन या इंतहाई सेंसिटिव दे इस किस्म क्रीम नशे लगो द दस किस्मा ना उम्मीदा जनानो और दिनारीनो दोपारा द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान द तुर्की इस्तेमाल युवा खास फार्मूला बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश कुमच खास फार्मूला द तेर सरो द खातमे दोपारा कुमच डीर खास फार्मूला द दाहुनो द खातमे दोपारा और कुमच खास फार्मूला द सेंसिटिव स्किन दोपारा पाकिस्तान के फर्स्ट टाइम दग क्रीम द ऑर्गेनिक इंग्रीडियंट्स तैयार शिवी दी और इस किस्म नुकसान तावान निलरी ओलचे दग फार्मूला पैराबीन और सल्फेट फ्री दी देखे इस किस्म खुशबू वगैरह न दे इस्तेमाल शिवे न कुतासो डीर ना उम्मीद शिवे और द क्रीमानो नमो बेंतहाज मोड़ दे न यूजल एतमाद के और द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान दग खास फार्मूला को मचे द खास तेर सरो द पारा द दाहुन द पारा और द सेंसिटिव स्किन द पारा तैयार शिविदा लजार दस खबरी जर तर जरा दनिज दे कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश तरला सके समाज सहर जुड़वी नोर खोंदवर बेलाडोना गोल्ड विटामिन सी फार्मूला फेस वॉश तासो हम खपल सहर जमा पसान खोंदवर जुड़ के भागम द बेलाडोना गोल्ड फेस वॉश सरा और टूल और खपल मख द मुख्तलिफ किस्म मुजिर असरातो ना बचो साथ ही अस्सलाम वालेकुम जी आयता सुप 2015 काल के होम द तेर सरो नखलास न सुली आयता सुप द मॉडर्न दौर के ओसम लाप मखबानी तेर सरी लरी दरवाख ली जी बेलाडोना कॉस्मेटिक्स पाकिस्तान तासुल रौड़ी और तुर्की इस्तेमाल के तैयार शुवी ऑर्गेनिक फार्मूला खास तेर सरो द पारा द मख द दागुनो द पारा बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम बेलाडोना ऑर्गेनिक व्हाइटनिंग समा डेरो ज्यातो ग्रानो द्रनो खगो पुख्तनो अबरी दुन को यौजले बिया टोलो हागलो اغلو ملګرو دوستانو مشرانو کشرانو نیم فیس واش لوی وړو جنکو هلکانو او خويندو میندو تا ډیر زیات ستړي مشي په خیره له هر کله شراغلاس ویلکم موست ویلکم درته وایم زما یعنی د خپل کوربا زما یعنی د خپل ملګری د
1: ام کریمونا
0: احسان الله مند سایډ نه لګ نو بلکې ډیر زیات سلامونه نیک هلې نیک نیک احترامات یو ځلې بیا یو واری بیا په خپل ځان باندې قبول او په خپل ځان باندې منظور کوي امید یقین د
1: پریډ کې
0: رب ذل جلال ندا بالکل کلیئر او بالکل براہ راست تاسو ته در رسیدګي د غوګونو په ذریعہ او د غوګونو په ذریعہ با تاسو ته در رسیدګي د لونو ته یعنی د مینجی پروڈکټس تاسو د خیره بالکل بالکل بالکل او تاسو د خیره بالکل خواګه درانه او ډیر د زلنا صفا خلکی او ګچر د زلنا صفا نه او بیا هم تاسو وایي چې نه زه خو د زلنا صفا نه یم او بیا هم د احسان الله مومن اواز ما باندې خلګیږي ما باندې پروګرام خلګیږي بس لکه دا خبرې کوي نو بیا دا د تاسو کمال نه دی جی دا کمال زما دی او دا کمال زما د غږ او دغه کمال زما

0: पाकिस्तान में सुनने वाले बहुत ही मुअज्जिज लिसनर्स, वेलकम वेलकम ऑल, मोस्ट वेलकम. दिस इज बेलाडोना, BELLADONA, बेलाडोना द सलव्यूख्तू लाख रुपो द शानदार इनामा द गटल दोबारा इंतखाब द बेलाडोना विटामिन सी फार्मूला क्रीमो कईयो दे इतवार पर दगा रजबानी सलूर सुरु द गावंडियान पर रजबानी रावाले जी ओगोरी जान ले द क्रीमो यो डबे वाले यो धनन और क्यों गोरी यो कोपन नंबर और के रागले जमुंग यो डे जा तगड़े ड्रारा रवाना था द सलव्यूख्तू लाख रुपो घटे नमा तकसीमी की बदग सलव्यूख्तू लाख रुपो बदग घटे नमा दोगी द टोलरन लुई नाम द कस्टमर्स द पारता सुबह अक्सर दखल को नौरी दिली के ना द कस्टमर उड़ा द सुबह की लोटी वर के सुबह की बाल्टी वर के सुबह की मजमी वर के सुबह की समसे वर के सुबह की समझ वर के जी न जिना ना ना जमा दुमर ओडू की पर्सनलिटी ने दा जता सुबह चमच उबाने उता सुबह कुर्स समसो बाने बाल्टो बाने लोटो बाने मधो को मजी न जिना ना जखान कुन दर को लो वाड़ा जदर ले द पिंजो पाया गानो गाड़े दर को लो वाड़ा मेहरान मोटर कार द सलव्यूख्तू लाख रुपो बदग इनामा तो गेवाज मेहरान मोटर कार ना बल्कि थी कि शामिल द उमरी आग पैकेज उमरी लब मुकम्मल द खैर सर यो कस लेगम हा आउच कल राजी नो गाड़ी बदल द खैर सर एयरपोर्ट तो दर लेगम हा आउ दामिन द सर वादा कर देची द चार सदी घटे दो दी गौरी जी बहुम चिदन द तपखोम हा द सर रिकॉर्ड के जी आउ यवाज दानो पदी की द मोटरसाइकिल चाबियानी पदी की फ्रिज पदी की बलहा वॉशिंग मशीन ना पदी की बलहा सलाई मशीन ना पदी की दूसरी
1: विटामिन सी वही लेगी जी आओ के इंसान दा खबर की जमा वजूद की द विटामिन सी कमी दे और ब्याम जमा स्किन बराबर दे दा इम्पॉसिबल खबर है दाना मुनासिब खबर है दाना मनुल खबर है ना जी कल जी देव इंसान पर वजूद की द इंसान पर स्किन की या द इंसान पर बदन की दाना द विटामिन सी कमी राशि विटामिन सी गजा कमी जो कल राशि द इंसान द मख चिकम फ्रेशनेस दे द इंसान द मख चिकम खुला दा या द यो कस द यो जिनी या द यो अलग चिकम द मख خایس سے اگر مکمل تو گمانے خدمی گنو تاسو خو گوری یو ویٹامین سی پورا کول شید نیوٹریشنل انٹیک نہ کنا نیوٹریشنل انٹیک مطلب دا چلے تاسو ترکاری کے ٹماٹر ڈیر ذات کھولل شی یا دگرنگ تاسو مالٹا کھولل شی تاسو نیمبو کھولل شی تاسو گواوا کھولل شی تاسو دگرنگ بلا ڈیر ذات غذا دی اما تاسو کھولل شی کہ انسان دا خبر کی جنا زما دا سیزن نہ دی خوخ تاسو نہ شم کھولل نو داغین بغیر چ گم دے تاسو ڈیر یو غٹا فائدہ زمون بلڈونا ویٹامین سی فارمولا کریم بلڈونا ویٹامین سی فارمولا فیس وان شو بلڈونا ویٹامین سی فارمولا سرم در کولی شی کم دل تاسو مخ کی فریشنس راولی تاسو مخ کی دغه د زوانی اغه اثرات را پیدا کی تاسو مخ کی د مخ اغه خولا را پیدا کی مهربانی وک بلڈونا تاسو ضرور استعمال کی یو واز د مخ خولا نه یو واز د مخ اٹریکشن د مخ مضبوطی یا یو واز د مخ دغه روغن یا مضبوطول نه یا مطلب لاراوی خول نه بلکې څنګه چې ما تاسو ته ویلی چې زمونږ د بلڈونا کاسمیٹکس پاکستان یو ډیر غټ ډرار را باندې او دا ډرام چې کم دی په دې کډبو باندې کیږي کم ډبې چې تاسو استعمال وای کنه ګولډ کریم هم دا کډبې ودان سره وګور کې سنبال وساتي ځان سره مو چې سنبال وساتلو او دا ډبې مو چې ځان سره سنبال وساتلو د سنبال د ساتلو نه بعد به کم دی تاسو